0: सुनाओ लो याद, सुनाओ लो गीत, बॉलीवुड गोल्डन हिट्स, कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा। आइतबार र मंगलबार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे। पुराना बॉलीवुड संगीत को जादू तपाईं की रेडियो कीप्स एफएम मा।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
0: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
0: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888।
7: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
8: अब धन नान मान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: अब नेपाल भरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: द वीकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नंबर्स with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
3: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
2: on KIPS 98.3 FM.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle.

नमस्ते साथीहरू, कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सन्चै हुनुहुन्छ होला। कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा स्वागत छ यहाँहरूलाई। तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 MHz। तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट, हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। म हो होस्ट आरजे युक्ता। ग्लो एन्ड लभली ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म यहाँहरूलाई ब्युटी हेल्थ वा लाइफ स्टाइल बारे केही टिप्सहरू दिने गर्दछु र आज पनि म यस्तै नै गर्नेछु साथीहरू। आजको यस कार्यक्रममा म यहाँहरूलाई सावर गर्दा वा भनौ नुहाउँदा ध्यान राख्नुपर्ने कुराहरू भन्नेछु। कार्यक्रम सुन्दै गर्नुहोला। अहिलेको लागि भने हामी पहिले एउटा गीत सुनौ। आजको फर्स्ट गीतको बोल रहेको छ रञ्जना। यस गीतको सिङ्गर हुनुहुन्छ अरिजित सिंह। म्युजिक दिनुभएको छ असाद खानले, लिरिक्स दिनुभएको छ रकिब आलमले।

हजुर साथीहरू, हामीले भर्खरै रञ्जना गीत सुन्यौं। यस गीतको सिङ्गर हुनुहुन्थ्यो अरिजित सिंह। आजको यो कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा म यहाँलाई भन्नेछु सावर गर्दा ध्यान राख्नुपर्ने कुराहरू। फर्स्ट टिप के छ त म यहाँलाई भन्नेछु, खुट्टालाई सफा राख्ने। हजुर साथीहरू, हामीले नुहाउँदा खुट्टालाई इग्नोर गरिरहेको हुनसक्छ, तर खुट्टा पनि हामीले दिनदिनै सफा गर्नुपर्छ। खुट्टामा फङ्गल वा ब्याक्टेरियल इन्फेक्सनहरू हुन सक्छ, सोही इन्फेक्सनबाट बच्नको लागि तपाईँले सावर गर्दा खुट्टालाई पनि राम्ररी सफा गर्नुपर्छ। सफा गरेपछि खुट्टालाई पनि सुकाउनु चाहिँ नबिर्सिनुहोला। ओके, सो यो फर्स्ट स्टेप पछि अब हामी फेरि पनि गीत सुनौ है त साथीहरू। अब चाहिँ गीतको बोल रहेको छ आ है। यो गीतको सिङ्गर हुनुहुन्छ एकदेव लिम्बू। कम्पोजिसन र लिरिक्स दिनुभएको छ एकदेव लिम्बू र बियोन्डले। बिट्स मिक्सिङ र मास्टरिङ गर्नुभएको छ ब्रिजेश श्रेष्ठले।

ओके साथ ही हामीले भर्खरै गीत सुन्यौं आ है एक देव लिम्बुको आवाजमा. ओके सो अब चाहिँ नुहाउँदाखेरि अर्को ध्यान दिनुपर्ने कुरा म यहाँलाई भन्नेछु. लुफा वा भनौँ जुन जाली हामीले नुहाउँदाखेरि सफा गर्नलाई प्रयोग गर्छौँ, त्यसलाई नुहाइसकेपछि हामी सावरमा झुम्राउने गर्छौँ. तर यस्तो गर्नु हुँदैन किनभने लुफामा युज गरेपछि डेड स्किन सेल्स जमा हुन जान्छ, जसले गर्दा ब्याक्टेरियाहरू यसमा जमा हुन्छ, ब्रिड गर्न थाल्छ. त्यसैले साथीहरू लुफा युज गरिसकेपछि यसलाई राम्ररी सफा गरेर घाममा सुकाउन राम्रो हुन्छ. ओके सो नुहाउँदाखेरि ध्यान दिनुपर्ने मैले यो अर्को एउटा टिप पनि यहाँलाई भनिसके. अब फेरि पनि हामी गीत नै सुन्छौँ है त. अब चाहिँ हामी सुन्नेछौँ गीत तितली. यो गीत चाहिँ रहेको छ मुभी चेन्नई एक्सप्रेसबाट. यस गीतको सिङ्गर्स हुनुहुन्छ चिन्माई श्रीपदा र गोपी सुन्दर. म्युजिक दिनुभएको छ विशाल शेखरले. यो गीत हामी सुनौ र यो गीत पछि पालो हुनेछ एउटा छोटो ब्रेकको. ब्रेक पछि म फेरि पनि आउनेछु यहाँहरूलाई. नहुँदाखेरि ध्यान दिनुपर्ने कुराहरूको टिप्स पनि म यहाँहरूलाई ल्याउने नै छु र साथमा ल्याउने छु मिठो मिठो गीतहरू. त्यसैले स्टेसन चेन्ज नगर्नुहोला, सुन्दै रहनुहोला. किप्स एफएम 98.3 मेगाहर्ट्जलाई.

0: भाषाया न्याई बुझिजौं मित।
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
2: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
3: फोन नम्बर 4910511 4910511 7093 9 9 5 1 1 7 0 9 3 9 9 8 5 1 1 7 0 9 3 9।
5: अब धन ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: हरेक शनिबार बेलुकी 10 बजे
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: किप्स 98.3 एफएम योर कम्पानियन
4: KIPS FM 98.3 presents Beauty, Health and Lifestyle.

ओके साथीहरू, ब्रेक पछि म युक्ता फेरि पनि हाजिर भइसके कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा। तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज। तपाईँले हामीलाई संसारको कुनै पनि कुनाबाट सुन्न सक्नुहुन्छ अनलाइन हाम्रो एड्रेस kipsfm.com वा एप हाम्रो पात्रोबाट पनि। सो आजको यो कार्यक्रममा म यहाँलाई भन्दैछु नौदाखेरि ध्यान दिनुपर्ने कुराहरू र साथसाथै मिठो मिठो गीतहरू पनि यहाँलाई सुनाउँदैछु। ओके, सो अब चाहिँ म यहाँलाई फेरि अर्को एउटा टिप नै दिन चाहन्छु। अर्को टिप रहेको छ स्किनलाई मोइस्चराइज गर्ने। हजुर साथीहरू, नुहाइसकेपछि स्किन ड्राई हुन नदिन हामीले मोइस्चराइजर युज गर्न जरुरी छ। नुहाएर स्किन पुछिसकेपछि एउटा मोइस्चराइजिङ क्रिम लिनुहोस् र यो तपाईँको स्किनमा लगाउनुहोला। बजारमा राम्रो राम्रो बडी लोसनहरू पाउँछ, बडी लोसन बडीको लागि युज गर्नुहोला र फेस क्रिम फेसको लागि युज गर्नुहोला। यस्तो गर्नाले स्किन हाइड्रेटेड हुन्छ। ओके, सो अर्को एउटा टिप मैले यहाँहरूलाई दिइसके र अब चाहिँ फेरि पालो भएको छ गीत सुन्ने नै। अब चाहिँ सुनौ गीत सरर र यस गीतको सिङ्गर हुनुहुन्छ ब्रिजेश श्रेष्ठ र वर्षा कर्मा आचार्य। बिट्स मिक्सिङ र मास्टरिङ यस गीतलाई गर्नुभएको छ ब्रिजेश श्रेष्ठले। कम्पोजिसन र लिरिक्स रहेको छ बियोन्ड र ब्रिजेश श्रेष्ठको।

हजुर साथीहरू, हामीले भर्खरै एउटा मिठो गीत सुन्यौँ, सरर र ब्रिजेश श्रेष्ठ र वर्षा कर्माचार्यको आवाजमा। र अब चाहिँ यो कार्यक्रम ब्युटी हेल्थ लाइफ स्टाइलमा नुहाउने बेलामा ध्यान दिनुपर्ने कुराहरूको अर्को एउटा टिप म यहाँलाई भन्दैछु। वर्कआउट वा हेभी एक्सर्साइज गरिसकेपछि सावर गर्न नबिर्सिनुहोला। एक्सरसाइज पछि सावर खाली नराम्रो गन्ध हटाउनको लागि मात्र लिने होइन, एक्सरसाइज गरेपछि पसिना आउँछ, पसिनाले ब्याक्टेरिया अट्र्याक्ट गर्छ जसले गर्दा ब्रेकआउट जस्तै पिम्पल्स वा ऱ्यासेस हुन सक्छ। त्यसैले एक्सरसाइज गरेपछि सावर लिन राम्रो हो। हजुर, यो एउटा टिप मैले यहाँलाई भनिसकेँ। र अब चाहिँ फेरि हामी एउटा रमाइलो गीत सुनौ है त साथीहरू। अब चाहिँ गीतको बोल रहेको छ जिएफ बिएफ। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ गुरिन्दर सिगल र ज्याकलिन फर्नान्डेज। हजुर, एक्ट्रेस ज्याकलिन फर्नान्डेज पनि यस गीतको सिङ्गर हुनुहुन्छ। म्युजिक दिनुभएको छ गुरिन्दर सेगलले, लिरिक्स पनि दिनुभएको छ गुरिन्दर सेगलले नै।

अघिसम्म हामीले भर्खरै एउटा गीत सुन्यौँ GFBF र अब चाहिँ साथीहरू म यहाँलाई भन्दैछु नुहाउँदाखेरि ध्यान दिनुपर्ने अर्को एउटा टिप नै लामो समयसम्म सावर लिने राम्रो हुँदैन तपाईँले याद गर्नुभएको छ होला लामो समयसम्म सावर लियो भने हातको औँलाहरूमा रिङ्कल्स आउन थाल्छ यस्तो किन हुन्छ भने सावरले स्किनलाई ड्राई वा भनौँ सुक्खा बनाउँछ जसले गर्दा ड्राइनेस र इचिनेस हुन सक्छ त्यसैले तपाईँले लामो समयसम्म सावर लिन स्किनको लागि हानिकारक हुन्छ ओके सो एउटा यो अर्को एउटा टिप मैले यहाँहरूको लागि राखिसकेँ र यस टिप पछि फेरि हामी एउटा गीत नै सुन्नेछौँ साथीहरू ओके सो अब चाहिँ गीतको बोल रहेको छ अलिकति यो गीत चाहिँ रहेको छ ब्यान्ड B8 को म्युजिक दिनुभएको छ क्युपिड गुर्मे दोर्जे लामाले यो रमाइलो गीतपछि पालो हुनेछ अर्को एउटा सानो ब्रेकको ब्रेकपछि म फेरि पनि यहाँलाई नुहाउँदाखेरि ध्यान दिनुपर्ने टिप्सहरू लिएर आउने नै छु त्यसैले सुन्दै रहनुहोला हामीलाई

0: मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तो रहेछ।
0: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-012-35-444।
2: बाबु, पानीको बिल तिरिदे ल।
3: ल तिरिदे।
4: बाबु, बत्तीको बिल तिरिदे आज।
3: ल ल तिरिदे।
2: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
3: ल त्यो पनि तिर्दे।
2: तर सबै कुरा यति छिटै कसरी तिरिस?
3: किनकि मसँग हाम्रो पात्र छ।
4: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
3: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब। अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
6: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888-98-012-35-888।
9: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
11: Keeps FM 98.3 megahertz. RJ wanted.
12: Do you have the voice, energy and passion to entertain people every day?
11: We're hiring radio jockeys to host shows, connect with listeners and bring music to life.
12: Clear voice, confidence and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
11: Be the next big voice on Keeps FM 98.3 megahertz.
13: Sunaulo yaad, sunaulo geet. Bollywood Golden Hits Keeps FM 98.3 megahertz ma
14: Dil Deewana Din Sajna Ke
13: Aitabar ra Mangalbar Diuso 4 baje Somvar ra Shukravar Beluki 10 baje Purana Bollywood Sangeet ko Jadu Tapai ki Radio Keeps FM ma
15: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड। टिप्स मोस्ट वान्टेड
16: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
17: तपाईं सुन्दै हुनुहुन्छ
18: के
17: ई
18: पी
17: एस
19: Keeps 98.3 FM, your companion.
12: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle.

हजुर, छोटो ब्रेक पछि फेरि पनि स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा, र तपाईँ सुन्दै हुनुहुन्छ किट्स एफएम 98.3 लाई। म हो तपाईँकै होस्ट आरजे युक्ता। तपाईँले हामीलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट, हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रबाट पनि यहाँले हामीलाई सुन्न सक्नुहुन्छ। ओके, सो अब म नुहाएपछि ध्यान दिनुपर्ने अर्को एउटा टिप नै भन्न चाहन्छु साथीहरू। कन्डिसनरलाई स्क्याल्पमा युज गर्नु हुँदैन, यस्तो गर्दा स्क्याल्पको ओइल प्रोडक्सन बढ्छ र तपाईँको कपाल चाँड चाँडै मैलो हुन जान्छ। कन्डिसनरलाई तपाईँले कपालको बीचदेखि टुप्पोसम्म लगाउनुहोला। अलराइट, सो यो अर्को एउटा कन्डिसनर चाहिँ कसरी युज गर्ने यहाँको लागि मैले टिप राखिसके, र अब चाहिँ फेरि पनि हामी गीत नै सुनौ। अलराइट साथीहरू, अब चाहिँ गीतको बोल रहेको छ सुन साथिया। यो गीत चाहिँ मुभी ABCD 2 बाट रहेको छ।

हजुर साथीहरू, हामीले भर्खर सुन्यौ गीत सुन साथिया मुभी एबीसीडी टू बाट। ओके, सो यो गीत पछि अब सुनौ अर्को एउटा टिप नै। साथीहरू, नुहाइसकेपछि हामीले टावलले पुसेर आफ्नो स्किन सुखाउने गर्छौ, तर टावलले स्किनमा बेक्सरी रब गर्यो भने स्किन ड्यामेज हुन सक्छ, स्पेसली यदि तपाईँको स्किन डेलिकेट छ भने। टावलले स्किनलाई बेक्सरी रब गर्यो भने स्किन ड्राई र सेन्सिटिभ हुन सक्छ, त्यसैले स्किन सुकाउनको लागि सफ्ट टावलले स्किनमा थपथप वा भनौँ प्याट ड्राई गर्नुहोला। यो चाहिँ स्किन सुकाउने एउटा बेस्ट तरिका हो। अलराइट, सो यो टिप पछि हामी फेरि अर्को एउटा गीत नै सुनौ। अब चाहिँ गीतको बोल रहेको छ करके नजर। यो गीतको सिङ्गर सुनन्छ सञ्जीव पराजुली र टिका प्रसाई। लिरिक्स यस गीतमा दिनुभएको छ आनन्द अधिकारीले। म्युजिक कम्पोजर र अरेन्जर हुनुहुन्छ आशिष अविरल। मिक्सिङ र मास्टरिङ गर्नुभएको छ एचपीएन किस्मतले। अलराइट साथीहरू, अब नि सुनौ यो गीत नै।

हजुर साथीहरू, हामीले भर्खरै सुन्यौं गीत कड्के नजर। तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 मेगा हर्चमा। र यस कार्यक्रममा म तपाईँलाई भन्दैछु नहुँदाखेरि ध्यान दिनुपर्ने कुराहरू। सो यही विषयमा अर्को एउटा कुरा म यहाँहरूको लागि राख्न चाहन्छु। हामीले नुहाइसकेपछि कपाललाई टावलले ऱ्याप गर्ने गर्छौँ, तर यस्तो गर्नु हुँदैन किनभने यस्तो गर्नाले कपालमा स्ट्रेस पर्न जान्छ र यसले कपालको जरा ड्यामेज हुन जान्छ अनि कपाल विक हुन्छ। कपाल सुकाउनलाई टावलले पहिला पानीलाई स्क्विज आउट गरेर निकाल्न सकिन्छ र त्यसपछि प्याट ड्राई गर्न सकिन्छ। ओके, सो नुहाइसकेपछि कपाललाई कसरी सुकाउने यो पनि एउटा टिप मैले यहाँहरूको लागि राखिसके। र साथीहरू, यो टिप चाहिँ आजको यो कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलको लास्ट टिप हुनेछ किनभने हाम्रो कार्यक्रमको निर्धारित समय सकिन आँटेको छ। यहाँलाई कार्यक्रम कस्तो लाग्यो त हामीलाई लेखेर पठाउन सक्नुहुन्छ हाम्रो फेसबुक पेजमा। फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/kipsfm। ओके, सो जान अगाडि म यहाँहरूको लागि एउटा गीत राखेर जान चाहन्छु। अब चाहिँ यहाँहरूको लागि म गीत राख्छु साइको सैया, र यो गीत चाहिँ रहेको छ मुभी साहोबाट। यस गीतको सिङ्गर सुन्नुहुन्छ सचित टन्डन, थानी भानुशाली र तनिष्क बागची। म्युजिक र लिरिक्स दिनुभएको छ तनिष्क बागचीले। ओके, सो अब यो गीत म यहाँहरूको लागि छोड्दै मेरो पनि बिदा माग्ने बेला भइसकेको छ। साथीहरू सधैँ खुसी रहनुहोला, स्वस्थ रहनुहोला। अब चाहिँ म एकतालाई पनि बिदा दिनुहोला। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Bing, bing, bam, dam, dam.
0: Mix Max at 98.

0: कार्यक्रम कलियुग टाइम्स कलियुग टाइम्स
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Parki parki, out ma, timro man ko nazikai. Parki parki, bas ma, timro ghar ko nazikai.
3: Purai ek ghanta, tinota movies ka super hit geet haru.
4: Three in one.
0: Every Saturday 9 a.m. and Thursday 6 p.m.
5: Engineer Shah, ghar banauna khojdaichu. Kunai eta ramro hola?
6: Aru hoina, ye AC light brick nai rojnus.
5: Kina AC light brick nai?
6: Yo, halka majbut ra thulo aakar ko huncha, jasle kharcha ghataunchha. Nirman chito ra bhukamp jokhim kam garcha. Teti matra hoina, yesle ghar garmi ma chiso jado ma nyano rakhcha.
5: Wah, maile khojeko jasto rahecha.
6: Strong, light and smart. AC light brick factory Maliku Dhading. Phone 01-591-3596-98-012-35-444
7: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
8: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
9: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
13: अब धन नान मान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
14: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: सुनौलो याद सुनौलो गीत बलिउड गोल्डन हिट्स Keeps FM 98.3 MHz. आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीत को जादू तपाईंकी रेडियो Keeps FM मा
15: Are you ready to turn up the volume and rock out like never before?
16: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
15: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
16: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
15: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
16: Radio station. Keeps FM 98.3.

0: Kindermutter gibt 98.3 FM.
1: Bing, bing, bing, dom, dom. Mix Max at 98.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास. Sunday 7 a.m., Monday 8 p.m., and Tuesday 3 p.m.
2: Station Keeps FM 98.3 megahertz.
0: Nepali Pop Flashback. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
3: नमस्कार अनि हार्दिक स्वागत छ. तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM.
4: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स FM 98.3.
5: नमस्कार किप्स 98.3 FM.
6: यो हो किप्स 98.3 FM, तपाईँसँगको सहयात्रा.
7: Mix Max at 98.

0: life-changing quotes. सफलता अन्तिम होइन, असफलता घातक होइन, तर तिनको गणना जारी राख्ने साहस हो। यो भनाई हो विन्स्टन एस चर्चिलको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time, Sunday 7 p.m, Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: Naya naya sajau hai sansara, sukha dukha baato hai me.
2: KIPS Unplugged.
4: Phul hai na kaada kaade baato.
2: Nepali artist singers haruka unplugged geet haru sunna na chutyaunu hola. Harek aitbar madhyana 12 baje ra shanibar diuso 4 baje.
3: Timro dil ko bhitra bhitra bhanake cha bandobasta.
5: Hazur, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागी गुगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
0: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
11: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
11: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888।
0: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio naya generation ko.
13: KIPS FM 98.3 MHz. RJ wanted.
2: Do you have the voice, energy and passion to entertain people every day?
13: We're hiring radio jockeys to host shows, connect with listeners and bring music to life.
2: Clear voice, confidence and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
13: Be the next big voice on KIPS FM 98.3 MHz.
2: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.
14: एक घंटा तीनवटा मूवीज का सुपरहिट गीत
15: थ्री इन वन
16: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बिहानको 9 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Sataku 10 utkrishta geetharuko countdown show.
6: Keeps most wanted.
7: हेलो नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम किप्स मोस्ट वान्टेडमा किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स एनिथिङ कार्यक्रम किप्स मोस्ट वान्टेडलाई तपाईँले वर्ल्डवाइड सुन्न सक्नुहुन्छ किप्स एफएम डट कम हाम्रो पात्रो एप प्रयोग गरेर म निजल उपस्थित भइसकेको छु र तपाईँले हामीलाई वर्ल्डवाइड सुन्नुको लागि किप्स एफएम डट कम प्रयोग गर्न सक्नुहुन्छ हाम्रो वेबसाइट रहेको छ जस्तै हामीलाई फलो गर्नुलाई इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइरहेको छ किप्स एफएम 98.3 मेगाहर्ज काउन्टडाउन सुरु रहेको छ किप्स मोस्ट वान्टेड नेपाली पप आधुनिक गीतहरू काउन्टडाउन हामी गर्ने गर्दछौँ र आज भने चाहिँ नम्बर 10 नम्बर 1 यात्रा सुरु भइसकेको छ नम्बर 10 यो विक रहेको छ सलल कर्णाली by Pramod Kharel supporting vocal rahe ko cha Srishti Buddha ko lyrics and music rahe ko cha Suraj Thapa ko bhane music arrange gareka chan Pramod and Parampara and Suraj Thapa le number 10 ma sunchau Sarala Karnali
8: Kiss Most Wanted number 10

नम्बर 9 तर्फ लागो. नम्बर 9 मा यो विक रहेको छ इटरीको बजारमा बा आनन्द कार्की एन्ड गंगा कडेल. लिरिक्स रहेको छ श्रीकृष्ण लुइटेलको, भने कम्पोजिसन रहेको छ लक्ष्मण सिसको. म्युजिक दिएका छन् अर्जुन कटुवालले अनि मिक्स मास्टर गरेका छन् पुखराज सोनकरले. सुन्छौ नम्बर 9 मा इटरीको बजारमा.

0: What a man.
1: अब नम्बर एट को पाल्छ. नम्बर एटमा भेडाको उन बाई सबिन कार्की बिस्ट रहेको छ, फिचरिङ सन्जु मोक्तान. लिरिक्स एन्ड कम्पोजिसन बिस्टको रहेको छ, अनि म्युजिक प्रड्युसर एन्ड मिक्स मास्टर गरेका छन् ब्रिजा श्रेष्ठले. सुन्छौ भेडाको उन एट नम्बर एट.
2: किड्स मस्ट वान्टेड नम्बर एट.

0: 98.3 FM.
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा,
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
3: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
2: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
3: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
5: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ।

0: 하셔야 내부세 좋습니다.
1: 수태야 6:30에서 7시까지 스테이션 KIPS FM 98.3 MHz.

0: साताको 10 उत्कृष्ट गीतहरूको काउन्टडाउन शो
1: मोस्ट वान्टेड
2: वेलकम ब्याक आफ्टर फर्स्ट कमर्सियल ब्रेक कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ र म निजोल छु तपाईँको साथमा किप्स मोस्ट वान्टेडमा काउन्टडाउन सुन सक्नुहुन्छ तपाईँले नेपाली पप आधुनिक गीतहरू काउन्टडाउन सो रहेको छ किप्स मोस्ट वान्टेड र तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गर्नु सक्नुहुन्छ फलो गर्नु होला हाम्रो इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज अहिले पनि चाहिँ हामी नम्बर 6 तर्फ लाग्दैछौँ नम्बर 6 यो विक रहेको छ आफ्नो बनाई लैजाओ बाई सुमन सरगम एन्ड मेलिना राई लिरिक्स एन्ड म्युजिक रहेको छ सन्तोष सुनारको मिक्स मास्टर गरेका छन् रेशम गडलले सुन्छ नम्बर 6 आफ्नो बनाइ लैजाओ
3: किड्स मस्ट वान्टेड नम्बर 6

0: नम्बर फाइभ तर्फ लागौ. नम्बर फाइभमा माया छ मनमा छ रहेको छ गीत एसडी योगी एन्ड सम्पूर्णको आवाजमा. लिरिक्स रहेको छ राम अविरल विष्टको. म्युजिक डिरेक्टर रहेका छन् एसडी योगी भने म्युजिक प्रड्युसर रहेका छन् रिकेश गुरुङ. मिक्स मास्टर गरेका छन् एसडी योगी. सुन्छ नम्बर फाइभमा माया छ मनमा छ.
1: गिफ्ट मोस्ट वान्टेड नम्बर फाइभ.

0: अब ढिलो नगरिकन हामी नम्बर फोर तर्फ लाग्छ. नम्बर फोरमा धोका गाउँदैछन् एलिना चौहान. लिरिक्स रहेको छ विष्णु भण्डारीको, भने म्युजिक दिएका छन् सरोज पोखरेलले. म्युजिक अरेन्ज एन्ड मिक्स मास्टर गरेका छन् देवेश राईले. सुन्छ नम्बर फोरमा धोका बाई एलिना चौहान.
1: किड्स मस्ट वान्टेड नम्बर फोर.

यस हाम्रो कार्यक्रमको पहिलो सेगमेन्टको नाम रहेको छ फ्ल्यासब्याक. फ्ल्यासब्याकमा पुराना चर्चित गीतहरू प्ले गर्ने गर्दछौँ. आज रविन शर्माको आवाजमा रहेको गीत हामी सुन्छौँ, कुन मन्दिरमा. दिस ट्र्याक फ्ल्यासब्याक.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे FM 98.3 MHz मा
1: Keeps FM 98.3 MHz Your companion
2: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
3: Keeps most wanted

0: दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत हुन चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ र म निजल छु तपाईँको साथमा. कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ किप्स मोस्ट वान्टेड किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ. वर्ल्ड वाइड सुन्न सक्नुहुन्छ किप्स एफएम .com. हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ. फलो गर्नुहोला हामीलाई इन्स्टा फेसबुक टिकटकमा. आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. र यो इन्फर्मेसनसँगै अब हामी काउन्टडाउन तर्फ लाग्दैछौँ र नम्बर 3 रहेको छ मनको खुरा बाई प्रवेश मान साक्य एन्ड सी जसु श्रेष्ठ. कम्पोजिसन रहेको छ प्रवेश मान साक्यको. लिरिक्स रहेको छ दीपक विवश आसुको. सुन्छ नम्बर 3 मनको खुरा.
1: किप्स मोस्ट वान्टेड नम्बर 3.

नम्बर टू तर्फ लागौ. नम्बर टूमा मलाई तानेर लैजाऊ गाउँदैछन् मेलिना राई एन्ड प्रज्वल कार्की. लिरिक्स एन्ड म्युजिक रहेको छ मिलन भट्टराईको भने अरेन्ज मिक्स मास्टर गरेका छन् दिवेश राईले. सुन्छ नम्बर टूमा मलाई तानेर लैजाऊ.

0: हजुर, हाम्रो दोस्रो सेगमेन्ट माई चोइसको पालो भइसकेको छ र आज सेगमेन्ट माई चोइसमा ल्याएको छु गीत जनक तामराकारको आवाजमा गीत काफल कमला।
1: My choice.

0: Life-changing quotes. सही काम गर्नको निम्ति जुनसुकै समय पनि सही हुन्छ। यो भनाइ हो मार्टिन लुथर किङको।
1: एक फूल झरेर के भो, एक फूल झरेर के भो।
2: नेपाली सुपरहिट्स

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
0: This is In Box.

0: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
2: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98012 35 444
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
13: म्युजिक मज्जा
12: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
14: KIPS FM 98.3 MHz. RJ Wanted.
15: Do you have the voice, energy, and passion to entertain people every day?
14: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
15: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
14: Be the next big voice on Keeps FM 98.3 MHz.
16: Keeps 98.3 FM.
17: Are you ready for the big O?
18: This is In Box.

0: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
0: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Nepali Super Hits.

0: Life-Changing Goats. सन्तानको जीवन सहज बनाएर उनीहरूलाई परनिर्भर नबनाउनुहोस्। यो भनाई हो रोबर्ट ए हेनलेनको।
1: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
2: Hollywood Times, every day, 11 to 12

0: सुन रहे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 11 बजेको छ।
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: किप्स 98.3 FM को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: भाषाया न्याय बुझेचौं मित
1: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
2: Keeps FM 98.3 megahertz. RJ Wanted.
3: Do you have the voice, energy, and passion to entertain people every day?
2: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
3: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
2: Be the next big voice on Keeps FM 98.3 megahertz.
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
7: अब धन्ना नमान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
11: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888
13: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
14: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
15: नेपाली पप फ्ल्याशब्याक
16: Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz. Your companion. Just tune in.
1: Kips FM 98.3 MHz. RJ Wanted.
2: Do you have the voice, energy, and passion to entertain people every day?
1: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
2: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
1: Be the next big voice on Kips FM 98.3 MHz.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9:00 बजे र बेलुका 5:00 देखि 7:00 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511
6: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98012-35-444
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 5-

0: 567-3114. 567-3114.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: फुलको डाले डालेमा तिम्रो रूपको लाले,
4: नेपाली चलचित्रका सदाबहार गीतहरू,
5: मेरो निन्द्रो भोको तिर्खा रातर दिनको किन छोरे।
4: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
6: Yoho KIPS FM 98.3 MHz.
7: KIPS 98.3 FM को Hollywood Time मा अहिले तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

Life-Changing Quotes. एउटा ढोका बन्द हुँदा के तपाईलाई थाहा छ दोस्रो खुलेको हुन्छ? यो भनाई हो बब

0: हात अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्.
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरुखुरु.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला.
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
8: म्युजिक मज्जा
7: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा.

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Classic Hindi pop time. At Keeps FM 98.3.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू, हरेक धुनसँग जोडिएको समयको कथा, कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास. Sunday, 7 a.m. Monday, 8 p.m. And Tuesday, 3 p.m.
1: Station Keeps FM 98.3 MHz.
2: Namaskar, ani hardik swagat cha. Tapai sundai hununcha Keeps 98.3 FM.
3: Hajur, namaste, ani swagat cha. Yo Keeps FM 98.3.
4: Sujalappa, ani gani namaskar. Keeps 98.3 FM.
5: Yo ho, Keeps 98.3 FM. Tapai sangako sahayatra.
6: Classic Hindi Pop Time at KIPS FM 98.3.

0: Sheeps FM 98.3 MHz. Your companion. Your companion.
1: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास. Sunday 7 AM, Monday 8 PM, and Tuesday 3 PM.
2: Station Keeps FM 98.3 MHz.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग.
4: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
5: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
7: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
5: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
8: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. Just tune in, रेडियो नयाँ जेनेरेसनको.
9: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: Hits 98.3 FM, your companion.
1: Classic Hindi Pop Time at Kips FM 98.3.

Life-Changing Quotes. जोखिम लिनु एक पटकको सम्भावित हार हो, जोखिम नलिनु सधैँको निश्चित हार हो। यो भनाई हो सोरेन किर्कगार्डको।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
3: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: यु क्यान डान्स
6: यु क्यान सिंग ऑल यु गॉट टू डू इज
7: जस्ट ट्यून इन
8: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
9: Amilai Sunnuhos, www.kipsfm.com Marfat. Just tune in, radio Naya Generation Ko.
10: Kips FM 98.3 MHz, RJ Wanted.
0: Do you have the voice, energy, and passion to entertain people every day?
10: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
0: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
10: Be the next big voice on Kips FM 98.3 MHz.
11: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
12: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
13: 70 को दशक देखि आज सम्म का हिट गीतहरू हरेक धुन सँग जोडिएको समय को कथा कार्यक्रम सॉन्ग्स टाइमलाइन जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास
14: Sunday 7 a.m. Monday 8 p.m. and Tuesday 3 p.m.
10: Station Kips FM 98.3 MHz.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 1 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
1: Keeps 98.3 FM ma purva mechi dekhi pashchim mahakali samaka lok bhak

0: तर पेमेन्ट कसरी?
1: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब, अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड वेयर एभर यु आर।
2: 70 को दशक देखि आज सम्म का हिट गीतहरु हरेक धुन सँग जोडिएको समय को कथा कार्यक्रम सॉन्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास। संडे 7 AM, मंडे 8 PM एन्ड ट्यूजडे 3 PM।
3: स्टेशन कीप्स FM 98.3 MHz।

0: the radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: Kyunki tum hi ho, ab tum hi ho, zindagi.
2: Best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
3: Keeps FM 98.3 MHz. RJ Wanted.
4: Do you have the voice, energy, and passion to entertain people every day?
3: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
4: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
3: Be the next big voice on Keeps FM 98.3 MHz.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 98511709
8: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
9: अब धन ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: यू क्यान डान्स
12: यू क्यान सिंग ऑल यू गॉट टू डू इज
13: जस्ट ट्यून इन
14: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.

0: Life-Changing Quotes。खुशी तब पाइन्छ जब तपाई आफूलाई अरूसँग तुलना गर्न छोड्नुहुन्छ।
1: भइगो नि जाउ छोडेर जानेलाई, भइगो नि जाउ तर्केर जाने।
2: Keeps unplugged। नेपाली आर्टिस्ट सिंगर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनु होला। हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।

0: नया जेनरेशन को
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-32-35-888
9: Keeps FM 98.3 megahertz. RJ Wanted.
10: Do you have the voice, energy, and passion to entertain people every day?
9: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
10: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
9: Be the next big voice on Keeps FM 98.3 megahertz.
11: सौन्दर्य स्वास्थ्य र जीवनशैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन नाना मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
9: Kehi Naulo.
10: Rochak.
9: Ani Achamma Lagne Tathyaharu. KIPS 98.3 FM ma karyakram Radio ma Rochak. Radio ma Rochak.
10: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र KIPS 98.3 FM-मा.
11: This is KIPS 98.3 FM, your companion.
12: नेपाली सुपर हिट्स

0: life-changing quotes. सफलताको पछि नभाग्नुहोस्। कुनै महत्त्वपूर्ण कामको लागि आफ्नो जीवन समर्पित गरिदिनुहोस्। सफलताले आफै तपाईँको पाउ चुम्नेछ। यो भनाई हो ओप्रा विन्फ्रीको।
1: फुलको डाले डालेमा तिम्रो रूपको लाले।
2: नेपाली चलचित्रका सदाबहार गीतहरू।
3: मेरो निन्द्राको तिर्खा रातको किन छोडेको।
2: वेडनेसडे एन्ड स्याटरडे 2 PM, थर्सडे 10 PM, ओन्ली अन किप्स एफएम 98.3।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 3 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Sangeet ko yatra ma swagat cha.
7: कार्यक्रम सॉन्ग्स टाइमलाइन

हेलो नमस्कार, स्वागत छ कार्यक्रम सङ्स टाइमलाइनमा। किप्स अफ फ्याम 98.3 यो कम्पेनियन ट्युनिङ गर्दै हुनुहुन्छ र म तपाईँकै साथी निज्जल उपस्थित भइसकेको छु कार्यक्रम सङ्स टाइमलाई लिएर तपाईँकै प्रिय स्टेसन किप्स अफ फ्याम 98.3 मेगाहर्ट्ज यो कम्पेनियनमा, द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन। कार्यक्रम सङ्ग्स टाइमलाइनमा तपाईँले विभिन्न टाइमलाइनका बलिउड सङ्ग्सहरू इन्जोय गर्न सक्नुहुन्छ र कुनै पनि पर्टिकुलर इयरको हामी गीतहरू प्ले गर्ने गर्दछौँ र इन्ट्रेस्टिङ फ्याक्ट्सहरू अब द मुभिज र गीतको बारेमा पनि हामी जानकारी दिने गर्दछौँ र कार्यक्रममा अबको एक घन्टा हामी ब्युटिफुल सङ्ग्सहरू प्ले गर्दै जानेछौँ र आज सङ्ग्स टाइमलाइनमा मैले ल्याएको छु यो 1989 सङ्ग्सहरू। यस 1989 फर्स्ट जनवरी 1989 देखि 31 डिसेम्बर 1989 रिलिज भएका बलिउडका मुभिजका गीतहरू हामी प्ले गर्छौँ र इन्फर्मेसन पनि दिँदै जानेछौँ र पहिलो सङ्गतर्फ लाग्न चाहन्छु जुन चाहिँ रहेको छ राम लखन मुभीको। यस 1989 27 जनवरीमा रिलिज भएको थियो राम लखन, डिरेक्टेड बाई सुभाष खै, स्टारिङ राखी, जेकी श्रफ, अनिल कपूर, दिपल कपाडिया, माधुरी दीक्षित, अमरीश पुरी, परेश रावल एन्ड अनुपम खेर। र राम लखन 1989 सेकेन्ड हाइस्ट ग्रोसिङ मुभी बन्न सफल भएको थियो, धेरै कमाउन सफल भएको थियो राम लखन। र राम लखनमा एउटा एकदमै पपुलर सङ थियो माई नेम इज लखन, पक्कै पनि तपाईँले सुन्नुभएको छ होला। यो अनिल कपूरको ट्रेडमार्क सङ नै बन्न सफल भएको, सिग्नेचर सङै बन्न सफल भयो पछि पछि माई नेम इज लखन, जसमा चाहिँ आवाजहरू रहेका थिए मोहम्मद अजिजको, अनुराधा पौडवाल अनि नितिन मुकेशको, म्युजिक रहेको थियो लक्ष्मीकान्त प्यारेलालको भने लिरिक्स भने रहेको थियो आनन्द बक्सीको। अब हामी सुन्छौँ कार्यक्रम सङ्ग्स टाइमलाइनमा पहिलो सङ राम लखन मुभीबाट माई नेम इज लखन।

हजुर श्रोता मित्र सुन्दै हुनुहुन्छ कार्यक्रम सङ्स टाइम लाइन किप्स अ फ्याम 98.3 यो कम्पेनियन ट्युनिङ गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु इन र वर्ल्ड वाइड तपाईँले सुन्नुको लागि किप्स एफएम डट कम हाम्रो पात्र एप प्रयोग गर्न सक्नुहुन्छ र अहिले पनि चाहिँ हामी 1989 को सङ्स टाइम लाइनमा छौँ यस टाइम लाइन 1989 छौँ र 1989 रिलिज भएका बलिउडका सङ्ग्सहरू प्ले गर्दै जानेछौँ अब क्रममा र 15 सेप्टेम्बर 1989 को मुभीतर्फ लागौँ जुन चाहिँ रिलिज भएको थियो चाँदनी मुभी रिलिज भएको थियो यो डेटमा एन्ड डिरेक्टेड बाई यश चोपडा स्टारिङ श्रीदेवी ऋषि कपुर विनोद खन्ना एन्ड वाहिदा रेहमान एन्ड यो मुभीबाट पनि एउटा पपुलर सङ म प्ले गर्न चाहन्छु चाँदनी ओ मेरी चाँदनी टाइटल सङ रहेको थियो श्रीदेवी अनि जोली मुखर्जीको आवाजमा म्युजिक रहेको थियो यो मुभीमा शिवहरिको सुन्छौँ अब टाइटल ट्र्याक फ्रम द मुभी चाँदनी

0: FM 98.2 MHz.
1: Keeps FM 98.3 MHz. RJ Wanted.
2: Do you have the voice, energy, and passion to entertain people every day?
1: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
2: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
1: Be the next big voice on Keeps FM 98.3 MHz.
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-3544
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
6: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
7: के भयो बोलादै के गुनगुनाइरहेको
6: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
7: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
2: Classic Hindi pop time.
12: Chalne lagi hai hawaein, saagar bhi lehraaye.
2: Classic Hindi pop time at Keeps FM 98.3.

0: Hits 98.3 FM, your companion.
1: संगीतको यात्रामा स्वागत छ।
2: कार्यक्रम सॉन्ग्स टाइमलाइन

Welcome back. After first commercial break, कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ Songs Timeline मा म निजल छु तपाईँको साथमा र स्टेशन किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ. द रेडियो अफ न्यू जेनेरेसन, द स्टेशन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन. कार्यक्रम सङ्स टाइमलाइन यस्तो कार्यक्रम हो सम्पूर्ण म्युजिक लभर साथीहरूको लागि हो र यो सङ्स टाइमलाइनमा हामी पर्टिकुलर टाइमलाइनमा रहेका गीतहरू प्ले गर्ने गर्दछौँ. र आज मैले टाइमलाइन लिएको छु 1989मा रिलिज भएका बलिउडका सङ्ग्सहरू प्ले गर्दै जानेछु र मुभिजका इन्फर्मेसन पनि दिँदै जानेछु. र अहिले पनि चाहिँ हामी चर्चा गर्न चाहन्छौँ अर्को सङ्गको, र सङ्ग भनिरहेको छ मैने प्यार किया मुभीबाट. मैने प्यार किया मुभी रिलिज डेट रहेको थियो 29 December 1989, डिरेक्टेड बाई सुरज बरजातिया. र फिल्ममा स्टार्सहरू रहेका थिए सलमान खान एन्ड भाग्यश्री. भाग्यश्रीको डेब्यू मुभी रहेको थियो भने सलमान खानको फर्स्ट लिड रोल रहेको थियो. अनि यो फिल्ममा सपोर्टिङ एक्टरहरू रहेका थिए आलोक नाथ, मोनिश बल, रिमा लागू, राजीव वर्मा, अजित वाचनी एन्ड लक्ष्मीकान्त बेर्दे. र यो मुभी मैने प्यार किया कमर्सियल ब्लकबस्टर बन्न सफल भएको थियो. हाइएस्ट ग्रोसिङ मुभी अफ 1989 र 35th फिल्मफेयर अवार्डमा 12 नोमिनेसन हासिल गर्न सफल भएको थियो भने 6 फिल्मफेयर अवार्ड पनि जित्न सफल भएको थियो, जसमा बेस्ट फिल्म, बेस्ट डिरेक्टर, बेस्ट लिरिसिस्ट, बेस्ट मेल प्लेब्याक सिङ्गर अनि बेस्ट मेल डेब्यू एन्ड बेस्ट फिमेल डेब्यू यो फिल्मले पाउन सफल भएको थियो. हजुर, अहिले पनि चाहिँ हामी लाग्छौँ गीततर्फ र गीत भनिरहेको छ दिल दिवाना बाई एसपी बालासुब्रमण्यम, अनि यसमा म्युजिक भनिदिएका छन् राम लक्ष्मणले.

हजुर श्रोता मित्र, कार्यक्रम सङ साइलेन्टमा अब हामी लाग्दैछौँ अर्को मुभीतर्फ र मुभीको नाम भनिरहेको छ परिन्दा। यस परिन्दा मुभी रिलिज भएको थियो 3 नोभेम्बर 1989 र डिरेक्टेड बाई विद्यु विनोद चोपडा एन्ड स्टारिङ ज्याकी श्रफ, अनिल कपुर, नाना पाटेकर, माधुरी दीक्षित, अनुपम खेर एन्ड सुरेश ओब्रोय र म्युजिक डिरेक्टर भनिरहेका थिए यो मुभीको आरडी बर्मन। र वान अफ द पपुलर सङ पनि रहेको छ 1989 सुरेश वादकर अनि आशा भोसलेको आवाजमा रहेको गीत। सङको टाइटल भन्नुरहेको छ तुमसे मिल्की। अहिले भने हामी सुन्छौँ यो गीत फ्रम द मुभी परिन्दा।

0: every Tuesday 12 PM and Thursday 8 PM.
1: Yoho Gifts 98.3 FM. तपाईसँगको सहयात्रा.
2: संगीतको यात्रामा स्वागत छ.
3: कार्यक्रम सॉन्ग्स टाइमलाइन.

दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 योर कम्पेनियनमा द रेडियो अफ न्यू जेनेरेसन स्टेशन द्याट अलवेज किप्स यू कुल किप्स यू अलाइभ किप्स यू एन्टरटेन र म निजो छु तपाईँको साथमा कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ सङ्ग्स टाइमलाइन सङ्ग्स टाइमलाइनमा हामी एउटा पर्टिकुलर टाइमलाइनका सङ्ग्सहरू प्ले गर्ने गर्दछौँ बलिउडका सङ्ग्सहरू सुन्न सक्नुहुन्छ र आज सङ्ग्स टाइमलाइनमा प्ले गर्दछौँ हामी यो 1989 बलिउड सुपर सङ्ग्सहरू र चालबाज मुभीको कुरा गर्न चाहन्छु अहिले भने रिलिज डेट रहेको थियो मुभीको 8 December 1989 डिरेक्टेड बाई पङ्कज पराशर र स्टारिङ सनी देओल श्रीदेवी रजनीकान्त एन्ड अनुपम खेर म्युजिक डिरेक्टर भनेर रहेका थिए यो मुभीको लक्ष्मीकान्त प्यारेलाल दिस फिल्म चालबाज वाज एन एडप्टेसन अफ द फिल्म सीता और गीता र 35th फिल्म फेयर अवार्ड्समा यो फिल्मले 3 नोमिनेसन हासिल गर्न सफल भएको थियो भने 2 अवार्ड चाहिँ जित्न सफल भएको थियो बेस्ट एक्ट्रेसको रूपमा श्रीदेवीले जितेकी थिइन् चालबाजमा बेस्ट एक्ट्रेसको अवार्ड भने बेस्ट कोरियोग्राफरमा सरोज खानले जितेकी थिइन् र अहिले भने चाहिँ हामी यही सङ्गतर्फ लाग्छौँ कुन गीतको लागि चाहिँ अवार्ड पाएको थियो भने ना जाने कहाँ से आए हे कविता कृष्णमूर्ति अनि अमित कुमारको आवाजमा रहेको गीत अहिले भने चाहिँ हामी सुन्छौँ फ्रम द मुभी चालबाज

हजुर श्रोता मित्र, कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ सङ्ग्स टाइमलाइन किप्स एफएम 98.3 यो कम्पानियन ट्युनिङ गर्दै हुनुहुन्छ। र अहिले पनि चाहिँ हामी अर्को मुभीको सङ्गतर्फ लान चाहन्छौँ र सङ्ग्स टाइमलाइनमा आज टाइमलाइन रहेको छ 1989मा अर्को मुभी पनि रिलिज भएको थियो त्रिदेव। रिलिज डेट यो मुभीको रहेको थियो 7 जुलाई 1989 र डिरेक्टेड बाई राजीव राय, स्टारिङ नसिरुद्दिन शाह, सनी देओल, ज्याकी श्रफ, माधुरी दीक्षित, सोनम, संगीता बिजलानी, अनुपम खेर एन्ड अमरीश पुरी। म्युजिक डिरेक्टर पनि रहेका थिए मुभीको बिजु शाह एन्ड कल्याणजी आनन्दजी। र यो मुभीबाट एउटा एकदम पपुलर सङ पनि म प्ले गर्न चाहन्छु कार्यक्रम सङ्ग साइलेन्टमा, अमित कुमार अनि सपना मुखर्जीको आवाजमा, तिर्छी टोपी वाले। यो गीत इन्जोय गर्नुहोला र यो गीतसँगै अब बिदा माग्ने समय पनि भइसकेको छ। कार्यक्रम कस्तो लाग्यो होला सुझाव हामीलाई पक्कै पनि पठाउनुहोला। फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 98.3 MHz। तपाईँले हामीलाई इन्स्टाग्राम, फेसबुक अनि टिकटकमा पनि भेट्न सक्नुहुन्छ, आइडी रहेको छ किप्स एफएम 98.3। यति भन्दै आजको लागि म निजल पनि बिदा हुन चाहन्छु। नमस्कार, ठिकै बाबा, सुन्दै गर्नुहोला किप्स एफएम 98.3 यो कम्पेनियन।

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune in to Weekly 10. Weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
1: on Kips 98.3 FM.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7:00 देखि 9 बजे र बेलुका 5:00 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलिसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
7: Stay connected with your favorite station Kips FM 98.3 MHz
8: Join our community on Facebook for the latest updates and all the music you love
7: And don't stop there follow us on Instagram and TikTok too Search Kips FM 98.3 MHz and hit that follow button today
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
12: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
13: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
12: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
13: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
11: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 01-42-35-888 98-12-35-888
14: You can dance.
15: You can sing. All you gotta do is
7: just tune in.
0: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
16: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
16: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
16: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
17: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
18: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
19: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
8: बलिउड गोल्डन हिट्स

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Keeps FM 98.3 megahertz. RJ wanted.
4: Do you have the voice, energy, and passion to entertain people every day?
3: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
4: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
3: Be the next big voice on Keeps FM 98.3 megahertz.
5: Keeps FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
6: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
5: The radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
7: Bollywood Golden Hits.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 5 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Three in one.
7: From the movie, Kanchi.

0: the weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into Weekly 10.
1: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
0: on KIPS 98.3 FM.
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
4: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक, सधैं तपाईसँग.
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
6: कम दुखाइ, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युडुलदेखि क्यान्सरसम्म, उन्नत प्रविधिबाट उपचार.
5: खुसीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाटिगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
4: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ. तपाईँको स्वास्थ्यको सच्चा

0: ফোন নম্বর 4910511 4910511 9851170939 9851170939।
1: ইঞ্জিনিয়ার সাহেব, ঘর বানাউন খোজ্দেছু, কোন এটা রামরো হলা?
2: অরু হইন, এ এসি লাইট ব্রিক নাই রোজনস।
1: কিন এ এসি লাইট ব্রিক নাই?
2: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तै रहेछ।
2: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-9812-35-444।
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: फुलको डाले डालेमा तिम्रो रूपको लाले,
1: नेपाली चलचित्रका सदाबहार गीतहरु,
6: मेरो निन्द्राको तिर्खा रात रजिना हो किन छोरे।
1: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: Keeps FM 98.3 megahertz. Your companion. Your companion.
1: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास. सन्डे 7 AM, मन्डे 8 PM एन्ड ट्युजडे 3 PM.
2: Station Keeps FM 98.3 megahertz.
3: Naya naya sajo hai sansara, sukha dukha baato hai me.
4: Keeps unplugged.
5: Phul hai na kaada kaade baato.
4: Nepali artist singers haruka unplugged geet haru sunna na chutyaunu hola. Harek aitbar madhyan 12 baje ra shanibar diuso 4 baje.

0: Keeps FM, 98.3 megahertz. RJ Wanted.
1: Do you have the voice, energy, and passion to entertain people every day?
0: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
1: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
0: Be the next big voice on Keeps FM 98.3 megahertz.
2: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो
3: अब धन्ना नमान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.

0: Talk keeps 98.3 FM.
1: पूरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू
2: 3 in 1
3: Every Saturday 9 AM and Thursday 6 PM.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग
7: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
9: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
10: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 9851170939
11: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
12: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
11: किन ए एसी लाइट ब्रिक नै
12: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
11: वाह मैले खोजेको जस्तो रहेछ
12: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
13: You can dance.
14: You can sing. All you gotta do is just tune in.
15: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
16: Babu, pani ko bill tiri de lo.
17: La, tiri de.
18: Babu, batti ko bill tiri de aaja.
17: La, la, tiri de.
16: Dada, internet ko pani last dino hai aaja.
17: La. त्यो पनि तिर्दे
16: तर सबै कुरा यति छिटै कसरी तिरिस
17: किनकि मसँग हाम्रो पात्र छ
18: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
17: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
19: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
20: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
21: स्टे कनेक्टेड विथ योर फेभरेट स्टेशन कीप्स एफएम 98.3 मेगाहर्ट्ज
5: Join our community on Facebook for the latest updates and all the music you love.
21: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
22: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
23: This is Kips 98.3 FM, your companion.
24: Kips FM 98.3 MHz presents Best Romantic Hindi Song.

life-changing quotes. यदि कोही व्यक्ति मर्न डराउँदैन भन्छ भने ऊ या त झुटो बोल्दैछ या ऊ गोर्खा हुनुपर्छ। यो भनाई हो फिल्ड मार्शल स्याम म्याकिन्सको।

0: नेपाल चलचित्रका सदाबहार गीतहरु Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM
1: 98.3.
2: अब धन ना नमान्नुस् नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँदेखि
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98.3
11: Keeps FM 98.3 megahertz. RJ wanted.
12: Do you have the voice, energy, and passion to entertain people every day?
11: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
12: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
11: Be the next big voice on Keeps FM 98.3 megahertz.
13: Keeps FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
14: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: This is English Non-Stop Hits on Keeps 98.3 FM.

0: एक्सप्रेस को साथ अब नेपाल भरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: सत्तरीको दशकदेखि आजसम्मका हिट गीतहरू, हरेक धुनसँग जोडिएको समयको कथा कार्यक्रम सङ्ग्स टाइमलाइन, जहाँ हरेक गीतले सुनाउँछ आफ्नो इतिहास। सन्डे 7 AM, मन्डे 8 PM एन्ड ट्युजडे 3 PM।
7: स्टेशन कीप्स एफएम 98.3 मेगाहर्ट्ज।
8: Radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Keeps FM 98.3 megahertz. Just tune in.
9: This is English non-stop hits on Keeps 98.3 FM.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलवार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising, affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इन्टरभेन्सनल रेडियोलोजी IR क्लिनिक सधैं तपाईसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
6: कम दुखाइ रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 98511709
8: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: किप्स 98.3 एफएम मा गजल संसार
11: मुझसे मिलने शमा जलाकर आज महल में आज
10: गजल संसार
11: गम का खजाना तेरा भी है मेरा भी
8: हर एक शनिवार बिल्कुल 10 बजे

Life-Changing Quotes. ठुलो सोच्नुहोस्, आफैलाई विश्वास गर्नुहोस् र काम बनाउनतिर लाग्नुहोस्।

0: को 8 बजे को छ।
1: Keeps you cool,
2: keeps you alive,
3: keeps you entertained, keeps 98.3 FM your companion, your companion, your companion.
1: Keeps 98.3 FM ma yo ho Music Mazza, Music Mazza.
4: हेलो नमस्ते श्रोता मित्र, तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज र म युक्ता आइसकेकी छु कार्यक्रम म्युजिक मजामा। कार्यक्रम म्युजिक मजा यस्तो कार्यक्रम हो जसमा तपाईँले पुरानो नयाँ रमाइलो रमाइलो नेपाली गीतहरू सुन्न सक्नुहुन्छ र साथसाथै हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन चाहिँ कार्यक्रममा म तपाईँको लागि राख्ने नै छु। तपाईँ ट्युन इन हुनुहुन्छ स्टेशन किप्स FM 98.3 megahertz, the radio of new generation, the station that always keeps you cool, keeps you alive and keeps you entertained. तपाईले हामीलाई कहीँबाट पनि कुनै समयमा पनि सुन्न सक्नुहुन्छ। हाम्रो अनलाइन एड्रेस www.keepsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि तपाईले हामीलाई सुन्न सक्नुहुन्छ। सो अहिले बेला भइसकेको छ यस कार्यक्रमको पहिलो गीत सुन्ने। गीत रहेको छ कहिले भेट्ला खै के बाँचौला खै बाई अल्मोडा राणा उप्रेती। हजुर, यस गीतमा भोकल लिरिक्स र म्युजिक अल्मोडा राणा उप्रेतीको रहेको छ भने अडियो मिक्सिङ मास्टरिङ उज्जवल श्रेयान महतको रहेको छ।

श्रोतामे कार्यक्रम म्युजिक मजामा हामीले भर्खरै पहिलो गीत सुन्यौं, कहिले भेट्ला खै के बाचौला खै बाई अल्मोरा राणा उप्रेती। अब यही कार्यक्रममा हामी दोस्रो गीत सुन्नेछौँ। गीत रहेको छ सोल्टिनी। यस गीतमा आवाज रहेको छ आकाश खड्का र त्रिशाला गुरुङको। यस गीतको कम्पोजर पनि आकाश खड्का र त्रिशाला गुरुङ नै हुनुहुन्छ। म्युजिक प्रड्युसर हुनुहुन्छ अनमोल थापा।

0: ओके श्रोता मित्र, हामीले भर्खरै गीत सुन्यौ सोल्टनी बा आकाश खड्का फिचरिङ त्रिशाला गुरुङ। अब कार्यक्रममा पालो भइसकेको छ सेगमेन्ट युट्युब धमाकाको।
1: युट्युब धमाका धमाका
0: आज सेगमेन्ट युट्युब धमाकामा हामी सुन्ने गर्दछौँ युट्युबमा धेरै धेरै भ्युज पटुल्न सफल गीत। सो यस सेगमेन्टमा पढ्न सफल भएको छ गीत बेला बेला बाई सुशान्त केसी। हजुर, यस गीतको राइटर, कम्पोजर र पर्फर्मर हुनुहुन्छ सुशान्त केसी। म्युजिक प्रडक्सन रहेको छ एसकी र शाश्वत श्रेष्ठको। मिक्सिङमा स्ट्रिङ पनि गर्नुभएको छ शाश्वत श्रेष्ठले नै। श्रोता मित्र, यो गीत हामी सुन्नेछौँ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेकपछि कार्यक्रम म्युजिक मजामा म फेरि आउनेछु र मसँग अरू पनि विभिन्न गीतहरू रहेका छन् जुन तपाईँको लागि म राख्नेछु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्जलाई ट्युन इन गरिराख्नुहोला।

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
6: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
5: किन एएसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98512 3544
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888
13: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
14: Babu, pani ko bill tiri de lo.
15: La, tiri de.
16: Babu, batti ko bill tiri de aaja.
15: La, la, tiri de.
14: Dada, internet ko pani last dinu hai aaja.
15: La, tyo pani tiri de.
14: Tara, sabai kura eti chite kasari tiris.
15: Kinaki masanga, hamro patra cha.
16: Hamro patra ta masanga pani cha. Tara payment कसरी
15: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
17: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
18: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
19: द विकली काउन्टडाउन सो अफ टप 10 इङ्ग्लिस नम्बर्स With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
20: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
19: on KIPS 98.3 FM.

0: Chips 98.3 FM ma yo ho. Music Mazza, Music Mazza.
1: ओके ब्रेक पछि म युक्ता फेरि आइसके कार्यक्रम म्युजिक मजामा तपाईँ ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो अफ न्यू जेनेरेसन हजुर तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ कहीँबाट पनि हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्र मार्फत पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ अब चाहिँ कार्यक्रममा पालो भइसकेको छ सेगमेन्ट के छ नयाँको हजुर के छ नयाँ सेगमेन्टमा हामी सुन्ने गर्दछौँ रमाइला रमाइला नयाँ नयाँ गीतहरू अलराइट सो यस सेगमेन्टको हामी अब पहिलो गीत सुन्नेछौँ नैनी रेशम यस गीतको सिङ्गर सर हुनुहुन्छ सागर संसार राई र इन्द्रकला राई म्युजिक र लिरिक्स सुमन तामाङको रहेको छ प्रोग्रामिङ शाश्वत श्रेष्ठले गर्नुभएको छ भने मिक्सिङ र मास्टरिङ साजन शाहको रहेको छ

केसो नयाँ सेगमेन्टको हामीले पहिलो गीत सुनिसक्यौँ, नैनी रेशम, सागर संसार राई र इन्द्रकला रायको आवाजमा। अब यही सेगमेन्टको हामी दोस्रो गीत सुन्नेछौँ। गीत रहेको छ म्याग्दी रुमाले। यो गीत मुभी रोल नम्बर 1 रहेको छ भने यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ प्रशान्त शिवाकोटी र शान्तिश्री परियार। म्युजिक डाइरेक्टर हुनुहुन्छ प्रशान्त शिवाकोटी। लिरिक्स सुषमा सिग्देलको रहेको छ। म्युजिक प्रोडक्सन मिक्सिङ मास्टरिङ रहेको छ दिवेश रायको।

ए हीरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरु खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन् तिमी त मन परेको।

हजुर श्रोता मित्र, के छ नयाँ सेगमेन्टको गीत हामीले सुन्यौँ पर्खाई उर्गेन दोङको आवाजमा। अब फेरि पनि यही सेगमेन्टका हामी अर्को गीत सुन्नेछौँ। गीत रहेको छ भित्ते खडी। यस गीतको राइटर र पर्फर्मर हुनुहुन्छ ब्यान्ड बगैँचा। प्रड्युसिङ मिक्सिङ मास्टरिङ रहेको छ अगस्टसको। श्रोता मित्र, यो गीत हामी सुन्नेछौँ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेकपछि कार्यक्रम म्युजिक मजामा म युक्ता पुनः उपस्थित हुनेछु र तपाईँलाई अरू पनि विभिन्न गीत सुनाउनेछु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: भइगोनी जाउ छोडेर जानेलाई भइगोनी जाउ तर्केर जाने
5: Keeps unplugged
6: नस्तो मोडमा नहीं
5: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: Keeps FM 98.3 megahertz. Your companion. Your companion. Your companion. Keeps 98.3 FM. Yoho. Music. Mazza. Music. Mazza.
1: ओके श्रोता मित्र, ब्रेक पछि म युक्त पुनः हाजिर भइसकेँ कार्यक्रम म्युजिक मजामा। यस कार्यक्रममा हामी सुन्दैछौँ रमाइलो रमाइलो नेपाली गीतहरू। तपाईँ ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट अलवेज किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। किप्स एफएम 98.3 मेगाहर्ट्ज, योर कम्पानियन। ओके, हाम्रो अनलाइन एड्रेस हो kipsfm.com। यस मार्फत तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ कहीँबाट पनि, कुनै पनि बेला, र सुन्न सक्नुहुन्छ हामीलाई एप हाम्रो पात्रबाट पनि। सो अब कार्यक्रमको गीततिर नै म लाग्न चाहन्छु। अब हामी सुन्नेछौँ गीत पहिलो माया नभए मेरो अन्तिम हुनु। यो गीत ब्यान्ड वी आर लोकल्स फिचरिङ दिव्य दृष्टि लामाको रहेको छ।

हजुर श्रोता मित्र, हामीले सुन्यौँ गीत पहिलो माया नभए मेरो अन्तिम हुनु। अब म्युजिक मजामा हामी फेरि अर्को रमाइलो गीत सुन्नेछौँ। गीत रहेको छ क्यालेन्डर। यस गीतमा आवाज दिनुभएको छ सुन्दर विकेटीले। लिरिक्स डिपी खनालको रहेको छ, कम्पोजिसन शङ्कर थापा स्माइलको रहेको छ, अरेन्जर हुनुहुन्छ उदयराज पौडेल, मिक्सिङ मास्टरिङ अशोक महर्जनले गर्नुभएको छ।

श्रोता मित्र हामीले सुन्यौ गीत क्यालेन्डर सुन्दर विकिटीको आवाजमा. अब हामी फेरि अर्को रमाइलो गीत सुन्नेछौँ. अब म्युजिक मजाको हामी अन्त्य अन्त्यतिर पनि आइसकेको छौँ. सो त्यसैले अब हामी यस कार्यक्रमको अन्तिम गीत सुन्नेछौँ. गीतको बोल रहेको छ सैया. यसमा लिरिक्स म्युजिक कम्पोजिसन अरेन्जिङ रहेको छ उर्गेन दोङको. सिङ्गर्सहरू हुनुहुन्छ उर्गेन दोङ र अनु चौधरी. मिक्सिङ मास्टरिङ टिपेश प्रधानको रहेको छ भने ब्याक भोकल दिनुभएको छ वीरेन्द्र दोङले. अब यो गीत म तपाईँको लागि राख्दैछु र यो गीत सँगसँगै म युक्ताको पनि विदा माग्ने बेला भइसकेको छ. आशा छ तपाईँको पछिल्लो एक घन्टा रमाइलोसँग बित्यो. ओके, सुमयुक्तलाई पनि अब बिदा दिनुहोला. नमस्कार.

0: तपाई आफै के सोच्नुहुन्छ यो बढी महत्त्वपूर्ण विषय हो न कि अरूले तपाईँको बारे के सोच्दैछन्। यो भनाइ हो सन्दीप महेश्वरीको।
1: एक फूल झरेर के भो, एक फूल झरेर के भो।
2: नेपाली सुपर हिट्स।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि।
10: थप जानकारी तथा बुकिङका लागि
11: 0142-35-888, 98-0-12-35-888।
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस् वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
15: Are you ready to turn up the volume and rock out like never before?
16: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
15: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
16: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
15: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
16: Radio station, KIPS FM 98.3 MHz.
17: Wake me up when September ends.
18: KIPS 98.3 FM.
1: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: Number 4. Movie
1: Alpha.
0: Song
1: Massacre.

0: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888।
7: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: KIPS 98.3 FM, your companion.
2: Nepali Pop Flashback.

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरुखुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: व्हाट्स द सिक्रेट टु सक्सेस?
3: सिम्पल। Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम।
5: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम
6: 98.3। नमस्कार किप्स 98.3 एफएम।
7: यो हो किप्स 98.3 एफएम। तपाईँसँगको सहयात्रा।
8: नेपाली पप फ्ल्याशब्याक

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्री।